مولوی سامعین، آپ سماعت فرما رہے ہیں بریڈفورڈ ایشین ریڈیو کی نشریات 1413 AM پہ. یہی نشریات پہنچ رہی ہیں ڈیب پہ، اور ساتھ ہی ساتھ آن لائن یہ نشریات آپ تک پہنچ رہی ہیں www.bradfordasianradio.co.uk. ساتھ ہی ساتھ اپنے موبائل فون پر آپ ہمارا ایپ فری آف کاسٹ ڈاؤن لوڈ کیجئے اور ہماری نشریات سے 24 گھنٹے لطف اندوز ہو سکتے ہیں. آپ انٹرنیٹ ہونا چاہیے، ظاہر ہے. آپ سے مخاطب ہے آپ کی میزبان عثمان اشفاق، پروگرام انتخاب کے ہمراہ یہاں موجود ہیں ہم. اور بس ابھی مزید یہ آخری پروگرام کا حصہ ہے آپ کے لیے پیش کر رہے ہیں ہم خوبصورت سے کچھ ملے جلے گیت، کچھ متفرق شعرا کا منتخب کلام آپ تک پہنچا رہے ہیں. اشفاق احمد صاحب کا زاویہ ہم نے آپ کو گوش گزار کیا آپ کے، اس کے ساتھ ساتھ ہم تاریخی اور آگ سے تاریخی واقعہ آپ کو سنا رہے تھے، لیکن بیچ میں بریک کا وقت آ گیا تو اس کو مکمل کرتے ہیں. پہلے بات ہو رہی تھی ایک سلطان کی کہ جی وہ بہت دربار جو تھا اس میں سلطان بھی موجود تھا، تو وہاں پہ ایک بوڑھا آیا دربار میں داخل ہوا اور اس نے جناب براہ راست سلطان سے مخاطب ہوا، اس کو پکارا. لوگ جو تھے، جو درباری تھے، جو عمرا تھے، وہ بوڑھے کی ضرورت دیکھ کے بڑے حیران ہوئے اور سوچنے لگے کہ آج تو خیر یہ سلطان چونکہ بہت سخت قسم کا آدمی تھا، غصے والا آدمی تھا سلطان تھا، تو لوگوں نے سمجھا کہ شاید اب اس کی زندگی اس گستاخی کی وجہ سے آج اس کا چراغ گل ہو جائے. لیکن سلطان جو تھا اس کے ماتھے پر ایک شکن تک نہ ابھری اور اس نے اس بزرگ سے کہا، بابے سے، کہ ہاں کہو بابا کیا بات ہے. تو جو بابا تھا اس نے کہا کہ آپ ہمارے مقروض ہیں. سلطان نے سوال کیا تو مقروض ہیں؟ تو بابا جو تھا وہ بولا کہ سلطان معظم، آپ کو تو کچھ یاد نہیں، اس لیے کچھ کہنا ہی بیکار ہے، لہٰذا مجھے اجازت دیجیے. بوڑھا جب جانے لگا دربار سے تو سلطان فوراً بول اٹھے اور کہا کہ نہیں، آپ اپنا قرض وصول کر کے ہی دربار سے جائیے گا. بوڑھا رک گیا اور اس نے پھر بتایا کہ حضور، سرنگا پٹم کی پہاڑیوں کے قریب واقع جنگل میں میری جھونپڑی ہے. ایک دفعہ جب آپ ولی عہد تھے تو شکار کھیلتے کھیلتے اپنے ساتھیوں سے بچھڑ کر سخت پیاس کی حالت میں میری جھونپڑی کی طرف نکل آئے. آپ نے مجھ سے پانی مانگا تھا، میں نے آپ کی خدمت میں اتنی گرمی میں اناروں کا جو شربت تھا وہ پیش کیا، اس کا ایک پیالہ. آپ نے پیاس بجھانے کے بعد کہا تھا کہ بابا ہم تم سے بہت خوش ہیں، تم کبھی ہماری خدمت میں حاضر ہو کر اپنا انعام وصول کر لینا، تمہارا انعام ہم پر قرض رہے گا. ظاہر ہے اس وقت تو بابا جوان تھا یا تھوڑا بڑھاپے کی طرف جا رہا تھا، لیکن اب چونکہ وہ بہت بوڑھا ہو گیا تھا اس لیے سلطان نے اسے پہچانا نہیں. تو بابے نے کہا کہ آج برسوں بعد میں وہی قرض وصول کرنے آیا ہوں. سلطان نے کہا، بابا مجھے یاد آ گیا، بادشاہ اپنے کال سے پھرا نہیں کرتے، اس لیے تم خود ہی فیصلہ کرو کہ تم قرضے کی وصولی کس صورت میں چاہتے ہو، کس شکل میں چاہتے ہو. تو اس نے کہا کہ سلطان معظم، میں اناروں کے شربت کے پیالے کے عوض، یعنی اس کے بدلے میں، آپ کی آدھی سلطنت چاہتا ہوں. جب بوڑھے نے یہ کہا تو سارا دربار سناٹے میں آ گیا، خود سلطان بھی چند لمحے خاموش رہا، لیکن اس کے بعد بولا، بابا ہم تمہاری خواہش پوری کرنے کے لیے تیار ہیں. اب سامعین کرام، ظاہر ہے ایک شربت کے پیالے کے عوض آدھی سلطنت جب کوئی مانگ لے تو یہ تو بڑی حیرت کی بات ہے، لیکن سلطان نے کہا کہ ٹھیک ہے، ہم تمہاری خواہش پوری کرنے کے لیے تیار ہیں. جو بوڑھا تھا یہ سن کے وہ بھی دنگ رہ گیا، وہ بھی حیران ہو گیا اور بولا، سلطان عالی مقام، بے شک آپ کال کے سچے ہیں، میں اپنی خواہش واپس لیتا ہوں اور التجا کرتا ہوں کہ مجھے صرف پانی کا ایک سادہ پیالہ عطا کیا جائے تاکہ قرضے کی وصولی کی شرط وصول ہو سکے اور پوری ہو سکے. سامعین کرام، بوڑھے کی جو خواہش جو تھی یہ پوری کر دی گئی اور سلطان نے حکم دیا کہ بوڑھے کی جھونپڑی کے ارد گرد کی جو جتنی وسیع جگہ تھی اس کو اناروں کے باغ میں تبدیل کر دیا جائے. اور یہ وعدے کا پابند سلطان کون تھا؟ سامعین کرام، یہ ٹیپو سلطان تھے جن کی بہادری اور انصاف دنیا میں آج بھی اس کے بہت سے قصے مشہور ہیں، بہت سے واقعات موجود ہیں. یہ سچا واقعہ تھا تاریخ کے اوراق سے جو ہم نے آپ کے گوش گزار کیا. اور سامعین کرام، دیکھ لیجئے، یہ وہ لوگ تھے جو اپنے وعدے کا پاس رکھتے تھے، بھولتے نہیں تھے. اگر بھول بھی جاتے تھے تو جب ان کو یاد کرایا جاتا تھا تو پھر وہ اس وعدے کو پورا کرتے تھے. اب کہاں ایک شربت کا انار
का शरबत एक प्याला और उसके बदले में अपनी आधी सल्तनत एक बादशाह अगर देने को तैयार हो जाए तो जाहिर है उसने अपना वादा निभाया। लेकिन वो बूढ़ा लालची नहीं था, वो सिर्फ आजमाना चाहता था सुल्तान को कि जी बड़े किस्से इसके मशहूर हैं तो देखते हैं कि सुल्तान क्या करता है। लेकिन सुल्तान अपने वादे का पक्का था, उसने सल्तनत देने का ऐलान भी कर दिया आधी सल्तनत। लेकिन फिर वो जो बूढ़ा शख्स था उसने बता दिया कि नहीं, मुझे उसके इवज़ सिर्फ एक सादा पानी का प्याला पेश किया जाए, मेरी शर्त पूरी हो जाएगी, आपका वादा पूरा हो जाएगा। तो सामीन कराम, ये तारीख के औराक से ये जो मिसालें हैं ना, जो वाकयात हैं, ये बड़े सबक आमूस होते हैं हमारे ईमान को, हमारे अंदर के जज्बात को, ये करीब करते हैं उन चीज़ों के कि जो अगर बड़े वो लोग जीते जागते हमारे ही जैसे इंसान थे, अगर वो ये सब कुछ कर सकते हैं तो आया हम नहीं कर सकते। और वादे की पाबंदी का, वादा पूरा करना, वैसे भी एथिकली हर इंसान अगर कोई वादा करता है किसी से उसका पूरा करना फ़र्ज होता है। उसके बारे में हदीस मुबारक भी है, हज़रत मोहम्मद नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, अथेंटिक हदीस है ये, कि जब कोई किसी से वादा करता है गोया उसने अपनी कलाई दूसरे के हाथ में दे दी, यानी आपकी जो रिस्ट है, आपकी जो कलाई है, वो आप दूसरे के हाथ में दे देते हैं कि उसको वो जिस तरह से चाहे सलूक करे, उसको तोड़े, उसको मोड़े, उसको जिस तरह से भी तकलीफ़ दे, क्योंकि आप पाबंद हो जाते हैं। मतलब इसका मफहूम जो इस हदीस का है वो ये है कि आप वादे का पाबंद हो जाते हैं, आपको पूरा करना चाहिए हर हालत में। बाज़ों का ऐसी चीज़ें, और इससे एक और चीज़ समझ में आती है कि इंसान वादा करने से पहले बहुत दफ़ा सोचे कि आया वो इस वादे को पूरा कर सकता है या नहीं। हम जो है हम इन चीज़ों को बहुत लाइट, बहुत लेते हैं उनको आम, और हम समझते हैं कि ये क्या जी, रोज़ इंसान 100 वादे करता है, कौन सा याद रखता है, या वादे करने कौन से कुछ ज़रूरी है। ऐसा नहीं है। आप अपना जो भी आपका मज़हब है, जो भी आपका दीन है, आप मुसलमान हैं, आप क्रिश्चियन हैं, सिख हैं, हिंदू हैं, जो भी हैं, हर मज़हब, हर दीन यही सिखाता है कि अगर आपने वादा कर लिया तो फिर हत्तुल इम्कान उस वादे को पूरा करने की कोशिश कीजिए। अव्वल तो वादा ऐसा कीजिए ही मत जो आप पूरा नहीं कर सकते। और आप देखिए हमारी इतनी बुरी आदतें बन चुकी हैं कि बस आप इंतज़ार कीजिए, 10 मिनट में हम हाज़िर होते हैं, हम आए, या आपको 5 मिनट के बाद हम फ़ोन करेंगे, अभी बस थोड़ा इंतज़ार कीजिए हम फ़ोन करते हैं। कहाँ का फ़ोन, कहाँ की वापसी, याद ही नहीं रहता कि किसी से वादा करके आए थे कि जी हम वापस आएंगे या हम आपको दोबारा जवाबी फ़ोन करेंगे। ये भी एक वादा होता है। ये छोटी छोटी जो चीज़ें हैं ना इंसानी ज़िंदगी में, ये इंसानी शख्सियत का बहुत बड़ा हिस्सा होती हैं, उसी से आपका किरदार बनता है, जिसे कैरेक्टर कहते हैं। आप वादे के पाबंद हैं, आप वक्त की कदर करते हैं, आप अमानत में खयानत नहीं करते, आप हत्तुल इम्कान झूठ बोलने से परहेज़ करते हैं, इज़्ज़त एहतराम के साथ लोगों से पेश आते हैं, आपका क्या बर्ताव, क्या रवैया होता है, आप किस तरीके से बोलते हैं, बातचीत करते हैं, ये सब चीज़ें ही मिल के एक पैकेज बनाती हैं जिसको इंसान का किरदार कहा जाता है। वरना गोश्त पोश्त के जो इंसान जो हैं, अल्लाह ने पैदा किया आपको इन बहसियत इंसान के, आदमी के, आप हैं, दो आंखें हैं, दो कान हैं, दो हाथ, दो पांव, टांगे चलने के लिए, सब चीज़ें सबकी एक जैसी हैं, लेकिन जो आपकी शख्सियत, जो जिसे पर्सनालिटी कहा जाता है, तो पर्सनालिटी जो है आपकी, आपकी शख्सियत या आपका किरदार जो है वो इन चीज़ों का मुरक्का होता है। ये सब चीज़ें जो है ना, अच्छी और बुरी, जो कुछ भी आपकी, आपके आदात अतवार जिन्हें कहा जाता है, इन सब से मिलके इंसान की पर्सनालिटी बनती है, और उसी की वजह से फिर लोग आपकी इज्जत करते हैं या आप के साथ एहतराम से पेश आते हैं या इज्जत नहीं करते। तो वादा खिलाफी जो है ये बहुत बड़ा जुर्म होती है, इसको ऐसे छोटा मोटा मत समझा कीजिए, सोच समझ के लोगों से वादा कीजिए और फिर जब कर लिया तो उसको पूरा करने की हत्तुल इम्कान कोशिश कीजिए। ये ज़रूर है कि बाज़ औक़ात इंसान चाहते हुए भी अपने वादे को पूरा नहीं कर पाता, कुदरत के कुछ ऐसी चीज़ें अवामिल शामिल हो जाते हैं कि जैसे खुदा ना खास्ता आंधी तूफ़ान आ गया,
गाड़ी ख़राब हो गई, आपने पहुंचना था आप नहीं पहुंच पाए, आपको ट्रेन आपकी कैंसिल हो गई और कुछ ऐसी चीज़ें, तो उसमें जिसमें आपका अपना कसूर ना हो, तब तो वो चीज़ जो है ना जस्टिफाई करती है आपकी वादा खिलाफी को। लेकिन अगर खुद ही आप भूल जाएं पहली बात, और दूसरी बात कि आप उसको इतना अहम ना लें, तो फिर तो सरासर कसूर इंसान का अपना निकलता है। बहरहाल इन चीज़ों की तरफ तवज्जो दिया कीजिए, ये छोटी मोटी बातें बड़ी ज़रूरी होती हैं। लीजिए अब एक और खूबसूरत सा गीत हम आपको सुनवाते हैं, पेशकश है ब्रेडफोर्ड एशियन रेडियो की, सुनिएगा।

0: दोस्तों, अब हमारे हमराह मौजूद हैं जनाबे शकील साहब। आप बनले से तशरीफ़ लाकर हमारे प्रोग्राम की इज्जत और तौकीर को बढ़ाते हैं। बेइंतहा शुक्रिया आपकी दुआओं का कि फिर मैं आपके हमराह मौजूद हूँ और आपको दिल की तमाम तर गहराइयों से गज़ल उसने छेरी में खुश आमदीद कहता हूँ। आइए चलते हैं बनले और शकील भाई से बात करते हैं। अस्सलाम वालेकुम।
1: जी वालेकुम अस्सलाम व रहमतुल्लाह व बरकातहू।
0: वा अला इबादिल्लाह सालिहीन। शकील भाई कैसे हैं आप?
1: जी अल्लाह की मेहरबानी शुक्र है। तो अल्लाह ताला आपको शिफा अता फरमाए।
0: आमीन आमीन। आपकी दुआओं से ही ये सब अल्लाह ने करम किया है कि मैं आपके हमराह मौजूद हूँ।
1: शुक्रिया। तो तमाम सुनने वालों को मेरे तरफ से अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम।
1: खालिद सलीमी साहब हैं, अयूब भाई हैं, सूफी अब्दुल करीम साहब, रिजवान रिजवान कियालिया हैं, चौधरी रुखसार साहब, चौधरी मुजफ्फर साहब, खालिद शाम है, तारिक जुल्फी, आशमी आसवाल है, हमाय परवेज, तसीफ अहमद, मजीद भाई, अला शफी अहमद नकवी साहब, महबूब अलाइशा साहब, सबको मेरे तरफ से अस्सलाम वालेकुम।
0: वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
1: तो एक मोहम्मद शफी सीतापुरी, उनकी गजल है।
0: मोहम्मद शफी सीतापुरी, अता कीजिए।
1: वो कहते हैं, तरके वफा का शिकवा मत कर,
0: तरके वफा का शिकवा मत कर,
1: उल्फत का इकरार न मांग।
0: आहा।
1: तरके वफा का शिकवा मत कर, उल्फत का इकरार न मांग।
0: आहा।
1: गैर तो आखिर गैर है, उसे अपनों जैसा प्यार न मांग।
0: वाह वाह वाह वाह भाई, वाह वाह वाह वाह। तरके वफा का अता कीजिए।
1: तरके वफा का शिकवा मत कर,
0: मत कर,
1: उल्फत का इकरार न मांग।
0: आहा।
1: गैर तो आखिर गैर है, उसे अपनों जैसा प्यार न मांग।
0: मांग। वाह वाह वाह वाह।
1: शुक्रिया। बातिल के परवानों से हक गोई की उम्मीद न रख।
0: सच्ची बात है, बातिल के परवानों से हक गोई की उम्मीद न रख।
1: पत्थर दिल रखने वालों से हमदर्दी के हार न मांग।
0: वाह वाह वाह वाह।
1: प्यार के सुच्चे फूलों को महकाने की तदबीरें कर।
0: प्यार के सुच्चे फूलों को महकाने की तदबीरें कर।
1: जिन में नफरत के फल आते हों, ऐसे अशजार न मांग।
0: वाह वाह वाह वाह भाई, वाह वाह, अता कीजिए भाई, क्या मुरस्सा शेर है।
1: प्यार के सुच्चे फूलों को महकाने की तदबीरें कर।
0: आहा।
1: जिन में नफरत के फल आते हों, ऐसे अशजार न मांग।
0: वाह वाह वाह वाह।
1: ख्वाबों की दुनिया में पल दो पल रहना ही अच्छा है।
0: ख्वाबों की दुनिया में पल दो पल रहना ही अच्छा है।
1: सारी उम्र बसर करने को सपनों का संसार न मांग।
0: वाह वाह वाह वाह।
1: शुक्रिया। अपनी महरूमी के ऐसा साथ रुला भी सकते हैं।
0: वाह वाह वाह वाह।
1: अपनी महरूमी के ऐसा साथ रुला भी सकते हैं।
0: वाह वाह वाह वाह।
1: इसके दामन में कांटे ही कांटे हैं, गुलजार न मांग।
0: वाह वाह वाह वाह।
1: तो शेर भाई
0: जी, अता कीजिए।
1: भाई आखिर भाई ही होता है, चाहे ये तस्लीम न कर।
0: आहा। भाई आखिर भाई ही होता है, चाहे ये तस्लीम न कर।
1: लेकिन अपने घर के आंगन में नफरत की दीवार न मांग।
0: भाई वाह वाह वाह वाह वाह वाह वाह वाह, क्या बात है।
1: भाई भाई आखिर होता है, चाहे ये तस्लीम
0: न कर।
1: लेकिन अपने घर के आंगन में नफरत की दीवार न मांग।
0: क्या भाई मुरस्सा शेर है भाई, वाह वाह वाह वाह।
1: तो आखिरी शेर मत है
0: जी, अता कीजिए।
1: जिससे तेरा नाम हो रोशन, खुद को खुद कर ऐसे काम शफी।
0: आहा।
1: जिससे तेरा नाम हो रोशन, खुद कर ऐसे काम शफी। झूठी शोहरत की खातिर कम जरफों से दस्तार न मांग।
0: कम जरफों से संसार न मांग। वाह वाह वाह वाह भाई, वाह वाह वाह वाह।
1: जिससे तेरा नाम हो रोशन, खुद कर ऐसे काम शफी।
0: आहा।
1: झूठी शोहरत की खातिर कम जरफों से दस्तार न मांग।
0: वाह वाह वाह वाह।
1: शुक्रिया। तो एक प्रोफेसर शहीद असरत, उनकी गजल है।
0: जी जी, अता कीजिए।
1: वो कहते हैं, कुछ नहीं पाया है हमने इस भरे संसार में,
0: अगरचे कुछ नहीं पाया है हमने इस भरे संसार में,
1: फूलों سے دامن ہے خالی گرچے ہیں گلزار
0: گلزار میں. واہ واہ واہ واہ, کیا بات ہے, کیا مطلب ہے.
1: کچھ نہیں پایا ہم نے اس بڑے سنسار میں, پھولوں سے دامن ہے خالی گرچے ہیں گلزار میں.
0: واہ واہ واہ واہ,
1: ذائقوں سے ان کے ہم کو کچھ نہیں ہے انحراف. سب سے میٹھا پھل ہے لیکن صبر سب اسمار میں.
0: کیا بات ہے, کیا انوکھی تجویز ہے بھائی, عطا کیجیے.
1: ذائقوں سے ان کے ہم کو کچھ نہیں ہے انحراف, سب سے میٹھا پھل ہے لیکن صبر سب اسمار میں.
0: سب اسمار میں, واہ واہ واہ واہ.
1: ہم گلی کوچوں میں تو دعویٰ کریں تہذیب کا, اور اپنے گھر رکھے ماں باپ کو آزار میں.
0: آئے ہائے, آئے ہائے, کیا سچی بات کہہ دی آپ نے, عطا کیجیے. ہم گلی کوچوں میں,
1: ہم گلی کوچوں میں تو دعویٰ کریں تہذیب کا, اور اپنے گھر رکھے ماں باپ کو
0: آزار میں.
1: کیا ہی اچھا ہوتا کہ ہم کرتے کسی نقطے پہ بات.
0: آئے ہائے,
1: ہم دکانداری لگاتے ہیں فقط تکرار میں.
0: فقط تکرار میں, وقت کا زیاں. واہ واہ واہ واہ, واہ واہ واہ واہ.
1: ایک وفا کو چھوڑ کر تصویر تصویر میں سب کچھ ملا.
0: ایک وفا کو چھوڑ کے تصویر میں سب کچھ ملا.
1: اے مصور رہ گئی بس ایک کمی شاہکار
0: شاہکار میں. بھائی واہ واہ واہ واہ,
1: جو ہنر رکھتا ہے وہ روٹی کما لے گا ضرور.
0: جو ہنر رکھتا ہے وہ روٹی کما لے گا ضرور.
1: دوستو طاقت بڑی رکھی گئی اوزار میں.
0: اوزار میں, بھائی واہ واہ واہ واہ واہ واہ واہ واہ.
1: جو ہنر رکھتا ہے وہ روٹی کما لے گا ضرور. دوستو طاقت بڑی رکھی گئی
0: اوزار میں.
1: اوزار میں, پھر کہتے ہیں کیا حقیقت پوچھتے ہو, زندگی ایک جبر ہے. کیا حقیقت پوچھتے ہو, زندگی ایک جبر ہے. درد بن کر خون بہتا ہے تیرے فنکار میں.
0: واہ واہ واہ واہ,
1: سب سے آخری شعر ہیں
0: جی, عطا کیجیے.
1: وہ تعلق جس کی خاطر سب سے توڑا تھا رشید. وہ تعلق جس کی خاطر سب سے توڑا تھا رشید, لو چلا ہے وہ بھی ہم کو چھوڑ کر اغیار میں.
0: اغیار میں, بھائی واہ واہ واہ واہ. شکیل بھائی بے انتہا مرصہ انتخاب تھا بھائی, جیتے رہیے, خوش رہیے. آپ کے لیے محبت بھرا سلام بھیجا ہے پردیسی مجید صاحب نے, اور کہتے ہیں شکیل صاحب واہ واہ واہ واہ واہ واہ, واہ, واہ. کیا حال ہے آپ کا؟
1: شکریہ,
0: بہت بہت شکریہ آنے کا.
1: تو میں معذرت کرتا ہوں, کل میں آپ کے پروگرام میں شریک نہیں ہو سکوں گا, لندن جا رہا ہوں, اور میرا ایک دوست تھا وہ فوت ہو گیا.
0: اللہ ان کے درجات کو بلند فرمائے, جنت الفردوس میں اعلیٰ مقام عطا فرمائے اور مغفرت فرمائے, اور آپ کو خیر و عافیت سے لے کے جائے اور خیر و عافیت سے لائے.
1: شکریہ بہت بہت,
0: اللہ حافظ, اللہ حافظ. دوستو شکیل بھائی نے بھی ایک بہت خوبصورت گیت سننا چاہا ہے جو ہم ان کی نظر کریں گے, لیکن ابھی ہم آپ کو لیے چل رہے ہیں یہ اپنے اولڈم محمد ایوب چوہان صاحب کے تحفے کی جانب. ایوب چوہان صاحب جیتے رہیے, خوش رہیے, اللہ تعالیٰ آپ کا پنکھا یوں ہی ٹھنڈی ہوا دیتا رہے. تحفہ حاضر ہے, قبول کیجیے.